0: की बात कि उनके जो खुद नविष्ट है, जिसका जहाँ खुशबू ही खुशबू है, उसके हवाले से आपने भी इस बात को उठाया। और ये जो भी उनकी नसरी तहरीरें हैं वो अपने आप में अनोखा है ना। उसमें एक तरह से जिद्दत है, नयापन है, तो नए रंग व आहंग के साथ वो अपनी चीज़ों को रखने में महारत रखते हैं।
1: हामिद साहब, चंद लफ्ज़ों में अगर आप भी अपनी राय से हमें आगाह करें।
2: देखिए, अभी डॉक्टर सूरजदेव जी ने उनके मकातीब का भी जिक्र किया है नसर के हवाले से, तो गालिबन आपकी निगाह उनके मकातीब के मजमूए दीवाने दो पर गई, तो गालिबन मेरे मुताले की हद तक इनके मकातीब का मजमूआ दीवाने दो एक अनोखा मकातीब का मजमूआ है, जिसमें 42 खतूत डॉक्टर जगन्नाथ कौशल के हैं। डॉक्टर जगन्नाथ कौशल बिहार के 1976 में गवर्नर थे और 1979 तक रहे। तो और उसके जो जवाब कली माजिद ने दिए उनकी अक्स छापा गया है और बिल्कुल आम कागज पे ये खतूत हैं। अब जरा देखिए कि डॉक्टर जगन्नाथ कौशल, डॉक्टर से मुराद यहाँ पीएचडी, वो पीएचडी नहीं है हम लोगों वाले, वो एलएलडी हैं, वो लॉ में डॉक्टर हैं, वो हरियाणा हाई कोर्ट के एडवोकेट हैं, वो सुप्रीम कोर्ट के एडवोकेट हैं, वो हिंदुस्तान के लॉ मिनिस्टर रह चुके हैं, बिहार के गवर्नर हैं, लेकिन दो अलग तहजीब, दो अलग मजहब के माबैन उनके दरमियान खतो किताबत में जी खोल कर बात करने का जो अंदाज है और उसका अक्स पर वो किताब को छापा गया है, तो जरा आप वहां भी उनका अंदाज देख सकते। लेकिन अब तक इस नहज पर मेरी निगाह में कोई गुफ्तगू नहीं गुजरी कि दीवाने दो में बस मकातीब के मजमूए हैं, लेकिन उन मकातीब का मजा देखिए कि किस तरह जी खोल करके। लेकिन दोनों के मकातीब के मुताले के बाद ये राज भी फाश होता है कि दोनों ने तकसीम हिंद और तकसीम हिंद के साए में परवरिश पाने वाले फसादात से मुतासिर होते हैं और दोनों के दिल की धड़कनें एक जैसी हैं, तो एक जैसे हालात से गुजरने का इशारा भी दे रहे हैं। लेकिन इन तमाम के बावजूद, यानी आप दीवाने दो का मुताला करें तो डॉक्टर जगन्नाथ कौशल, साबिक गवर्नर बिहार और उस वक्त के लॉ मिनिस्टर गवर्नमेंट ऑफ इंडिया में से, इनका खतो किताबत का सिलसिला 1985 तक चलता है और कली माजिद साहब की एक मुख्तसर सी जमीन कंकड़ बाग में थी जिसे हीरो लोगों ने कब्जा कर लिया था। लेकिन इस मौके पर उस जमाने के याराने सियासत बड़े बड़े ओहदों पर रहने के बावजूद अपने किसी दोस्त से की मदद इस तरह नहीं कर सकते कि वो गुंडों से उनकी जमीन उनको दिलवा दे। आपको ऐसे खतूत मिलेंगे जिसमें कली माजिद प्लॉट नंबर, खाता नंबर, खेसरा नंबर लिख रहे हैं और डॉक्टर जगन्नाथ कौशल बेबस है कि वो अपने उस दोस्त को, जिसके लिए टाइम लेना जरूरी नहीं है, वो गवर्नर ऑफ इंडिया के, गवर्नर ऑफ बिहार के पास सीधे जा रहे हैं, बाजाब्ता खतों की ताबत हो रही है, लेकिन आउट ऑफ वे जाकर वो उनको जमीन दिलाने में नाकाम होते हैं। और फिर आप चले, उनका दूसरा पहलू न दिखेगा, उनके एक मकातीब का और मजमूआ है, हरचंद के वो अपनी भांजी रेहाना के नाम खत लिखते हैं, लेकिन रेहाना की तरबियत का जो सलीका कली माजिद का दिखता है और दो मुल्कों की तहजीबों के बयान का जो तरीका दिखता है, इल्मो अदब के तय जो साफ गोई उनके यहां दिखती है, वो शायद आपको दूसरे मकातीब में नहीं दिखेंगे। और बांदाजे दिगर, जरा मेरे इस जुमले पर आप गौर करें कि बांदाजे दिगर अगर आपको नसरी उसलूब का कोई सिलसिला देखना मकसूद हो तो शायद आप अब्दुल माजिद दरियाबादी के खतूत से मवासना कर सकते।
1: आप लोगों के ख्यालात इजहार का बेहद शुक्रिया। अब हम अपना रुख कली माजिद की शायरी की जानिब करेंगे। उनकी शायरी के मुतालिक ये राय है कि उन्हें मीर तकी मीर का अंदाज़ नसीब हुआ। उनकी गज़लों में उसी सोज़ गुदाज की झलक हमें जा बजा नज़र आती है जो मीर ही की खासियत थी। इस राय से मुतालिक جناب حامد صاحب اپنا اظہار خیال چند لفظوں میں بتانے کی زحمت گوارا کریں.
2: لفظوں نہیں چند اشعار میں آپ دیکھ لیجئے. دیکھیے بھائی, آپ سبوں نے میر کا ایک شعر بہت مشہور ہے, آپ نے سنا ہوگا, پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہے, جانے نہ جانے گل ہی نہ جانے باغ تو سارا جانے.
1: باغ تو سارا جانے.
2: آپ اس شعر کو ذہن میں رکھیے اور اب ذرا کلیم عاجز کو دیکھیے, وقت آئے تو اہل چمن بھی اہل زباں بن جاتے ہیں. وقت آئے تو اہل چمن بھی اہل زباں بن جاتے ہیں, ڈالی ڈالی جو بیتی ہے پتا پتا بولے. آپ خود اندازہ لگائیں کہ کلیم اور میر کہاں کہاں پر ہیں. اب آپ میر کا ایک اور شعر دیکھ لیجئے, ادا کھینچ سکتا ہے بہزاد اس کا, کھینچے ایسی صورت تو یہ ہم نے مانی. اب ذرا کلیم کو دیکھ لیجئے, تم میرے فکر و فن کا اگر حوصلہ بڑھاؤ دنیا میں کھینچ لاؤ قضائے بہشت کو. موازنہ آپ کر لیجئے, اگر میر کا انداز آپ کو اور بھی دیکھنا ہے تو شہر دل برباد کا نقشہ ہے کہ تم ہو, خود میر ہے یا میر کا چربا ہے کہ تم ہو. یہ کلیم عاجز خود اقرار کر رہے ہیں.
1: ہاں,
2: شہر دل برباد کا نقشہ ہے کہ تم ہو, خود میر ہے یا میر کا چربا ہے کہ تم ہو, عاجز ابھی یہ طرز یہ لہجہ ہے کہ تم ہو, یعنی روش میر بھی تازہ ہے کہ تم ہو. جس زمانے میں وہ کہہ رہے ہیں اس زمانے میں آپ کو خود کہہ رہے ہیں کہ آپ اس کا فیصلہ کیجئے کہ یہ کون ہے. کلیم عاجز صاحب سے میری خوشبختی یہ ہے کہ کئی ملاقاتیں ہوئیں, جس میں پہلی ملاقات جو پہلی بار میں نے کلیم عاجز کو دیکھا تھا وہ 1982 میں جب مظفر پور میں فراق ڈے منایا جا رہا تھا, اس میں مجاز صدارت کر رہے تھے, ساحر لدھیان بھی موجود تھے, فہمیدہ ریاض اور مسعودہ حیات موجود تھے, بڑے بڑے شعرا آل انڈیا مشاعرہ تھا. کلیم عاجز کا اپنا ایک انداز تھا کہ وہ سب کچھ کریں گے ادب کے لیے لیکن نماز کو قضا نہیں کریں گے. چنانچہ وہ محفل میں آئے, 10 بجے تک ہم لوگوں نے دیکھا, اس کے بعد وہ غائب ہوئے, تو عشاء اور تہجد پڑھ کر واپس ہوئے. لڑکے بار بار تقاضا کر رہے ہیں کہ صاحب کہاں ہیں, نوجوان مینجمنٹ اور میڈیکل کے لڑکے ملک زادہ منظور احمد نظامت کر رہے. جب وہ آئے تو انہوں نے شور مچانا شروع کیا اور کہا کہ صاحب لوگ آپ کو تلاش رہے ہیں, آپ یا نہیں ہیں. کلیم عاجز آئے اور اپنے بڑے اچھے انداز میں کہ اے کاش کلیم آ جاتا, مجھ کو ایک غزل سنا جاتا, دل میرا بہل جاتا,
1: کم وقت کا کیا جاتا.
2: اور یہاں سے جو مشاعرے کو انہوں نے اپنے قبضے میں لیا, پھر انہوں نے ایک مسلسل نظم کے پیکر میں غزل پیش کرنی شروع کی کہ آج کی رات ایک بیش بہا دعا مانگی ہے, یہ نہیں مانگی وہ نہیں مانگی, اور ایک کلائمیکس آتا ہے. وہ بہترین فنکار ہے مشاعرے کے, وہ بہترین طنز نگار بھی ہیں, وہ بہترین مزاح نگار بھی ہیں اپنی شاعری کے حوالے سے. چنانچہ ایک بار شور اٹھتا ہے, یہاں تک شور پہنچتا ہے کہ چچا اگر کچھ نہیں مانگی تو آخر کیا مانگی, اور وہی ان کی نظم کا کلائمیکس تھا. تو وہ پھر وہ اپنے مخصوص انداز میں اشارہ کر کے بلاتے ہیں سامے کو اور یہ کہتا ہے, آ تیرے کان میں کہہ دوں اے نسیم سحری, کون سی چیز مجھے پیاری ہے کیا مانگی. اور پھر وہ منچ کی طرف اشارہ کر کے کرتے ہیں اور وہ ایک شعر دے مارتے ہیں اور ان کی وہ غزل مکمل ہو جاتی ہے کہ وہ سراپائے ستم جس کا میں دیوانہ ہوں, وہ سراپائے ستم جس کا میں دیوانہ ہوں, اس کی زلفوں کے لیے بوئے وفا مانگی. اب ذرا سا یہاں پہ آپ صرف بوئے وفا کو پکڑ لیجئے, اس کی تفہیم شروع کیجئے. کلیم عاجز کا اسلوب انداز ان کے شعری پیکر سب سے آپ کو متعارف ہونے کا موقع مل جائے گا. پھر ایک سوال یہاں یہ بھی اٹھتا ہے کہ میر نے بھی جب سہل ممتنہ کا شاعر کا الزام اپنے سر لیتے ہوئے ایک رد عمل دیا تھا, میر نے بھی عام زبان میں شاعری کی, کلیم نے بھی عام زبان میں شاعری کی, لیکن ہمیں یہ گزارش کرنی ہوگی قاری سے کہ عام فہم زبان کو سمجھنا جتنا مشکل ہے, ثقیل الفاظ کو سمجھنا اتنا ہی آسان ہے. لوگوں نے جب میر کے عزم میر کو کہا کہ یہ سہل ممتنہ کا شاعر ہے تو میر کو خود کہنا پڑا کہ کوئی سادہ ہی اسے سادہ کہے, مجھے تو لگے ہے یا یار صاحب. کیوں؟ کیونکہ اگر آپ کسی شعر کو एक शेर के एक रुख को देखकर यह